0: فیصلہ سازی میں عوامی نمائندگوں کی شمولیت ہو تاکہ احساس محرومی نہ ہو۔ وسائل کے منصفانہ تقسیم، وسائل کی منصفانہ تقسیم، ملک کے وسائل عوام تک پہنچیں بغیر تعصب کے، ان کے ثمرات سے بلا تفریق عوام مستفید ہوں۔ میڈیا کی آزادی اور شہری تحفظ، عوام کی آواز کو اہمیت دی جائے، معاشی ترقی اور روزگار کے مواقع پیدا ہوں۔ اچھی حکمرانی میڈیا کو آزاد رکھتی ہے، اختیارات کے غلط استعمال کو روکتی ہے اور حکومتی منصوبوں کے فوائد سماج کے آخری فرد تک پہنچاتی ہے۔ عوام کا کردار، اچھی حکمرانی کے لیے عوام کا فعال تعاون ناگزیر ہے۔ عوام بیدار ہوں، اپنے حقوق سے آگاہ ہوں، قانون سازی اور منصوبوں کے نفاذ میں شریک ہوں۔ اچھی حکمرانی کے لیے نظم و نسق کا بہتر ہونا ضروری ہے تاکہ سماج پرامن رہے۔ کوئی کمزور کے حقوق کو پامال نہیں کرے، جب تک سماج میں امن نہیں ہوگا تو ترقی بھی ممکن نہیں ہو سکتی۔ معاشرے کا ہر فرد قانون سے آگاہ ہو، قانون کا پاس و لحاظ رکھے اور کوئی بھی قانون سے بالاتر نہ ہو۔ اچھی حکمرانی کی خصوصیت ہے سماجی انصاف قائم کرنا۔ اگر کبھی کوئی قانون کے خلاف ورزی کرتا ہے تو اسے قانون کی گرفت میں لانا اور قانونی چارہ جوئی کرنا۔ اچھی حکمرانی کے لیے عدالتی نظام کا بہتر ہونا بھی ضروری ہے، جہاں ہر شہری انصاف حاصل کر سکے، عدالتی فیصلے وقت پر آئیں اور لوگوں میں عدالت کے تئیں احترام و قدر ہو۔ اچھی حکمرانی کا ایک مقصد شخصی آزادی ہے، جہاں ہر شہری آزاد فضا میں سانس لے سکے، اپنی شخصیت کو مکمل طور پر پروان چڑھا سکے، روزانے کے معمولات آسانی سے حل کر سکے، وہ اپنے مسائل حکومتی اداروں تک بآسانی لے جائے، جہاں ان کا بلا تاخیر تدارک ہو۔ ضابطوں کو آسان اور دوستانہ بنانا اچھی حکمرانی کی علامت ہے۔ متعلقہ اداروں کے اہلکاروں کا رویہ مثبت اور دوستانہ ہو، وہ عوام کے مسائل آسانی سے حل کریں، عوام کا استحصال نہ ہو، جہاں رشوت خوری اور دلالی کا سامنا نہیں کرنا پڑے، عوام کو ہراساں نہیں کیا جائے اور ضابطوں کے تحت شہریوں کے مسائل حل ہوں۔ اچھی حکمرانی کی اہمیت اس وقت مزید بڑھ جاتی ہے جب بدعنوانی کو کسی بھی صورت برداشت نہ کیا جائے، زندگی کے ہر شعبے کو کرپشن سے پاک رکھا جائے، خواہ وہ ذخیرہ اندوزی ہو یا خوردنی اشیاء میں ملاوٹ جیسے سنگین جرائم۔ اچھی حکمرانی عوام کی صحت کو اولین ترجیح دیتی ہے۔ اگر کوئی شخص بیمار ہو جائے تو اس کے علاج کے لیے معیاری اسپتال اور شفا خانے دستیاب ہوتے ہیں، جہاں مناسب اور بروقت طبی سہولیات فراہم کی جاتی ہیں۔ اسی طرح عوامی تقسیم کا نظام بھی سہل اور قابل رسانی بنایا جاتا ہے تاکہ لوگوں کو روزمرہ کی ضروری اشیاء آسانی سے میسر آ سکیں۔ اچھی حکمرانی کے تحت ایک منظم اور مؤثر نظام قائم ہوتا ہے جو معاشرے کے مختلف اداروں کی نگرانی کرتا ہے اور جہاں کہیں خامیاں نظر آئیں انہیں دور کیا جاتا ہے۔ اس نظام میں غریبوں، کمزوروں اور ضرورت مندوں کی فلاح و بہبود کو خصوصی اہمیت دی جاتی ہے تاکہ معاشرے میں عدل، توازن اور خوشحالی قائم رہ سکے۔ اچھی حکمرانی عوام کی بنیادی ضروریات کو ترجیح دیتی ہے اور سب کے لیے یکساں مواقع فراہم کرتی ہے۔ یہ پالیسیاں سماج کے کمزور طبقات، معذور افراد اور خواتین کو خاص تحفظ اور مراد دیتی ہیں۔ عوام کی ضروریات کے مد نظر پالیسیاں وضع کی جاتی ہیں، جیسے تعلیم، روزگار، خوراک اور رہائش کا بندوبست۔ آمد و رفت کے وسائل مہیا کیے جاتے ہیں اور طلبہ کسانی کی فلاح و بہبود کو یقینی بنایا جاتا ہے۔ نشہ خوری اور جرائم کی روک تھام کے لیے سخت اقدامات اٹھائے جاتے ہیں۔ سب کے لیے یکساں تعلیمی اور روزگار کے مواقع دستیاب ہوتے ہیں، خاص طور پر خواتین کی تعلیم کو فروغ دیا جاتا ہے۔ معذور و ضعیف طبقات کو خصوصی مراد اور تحفظ دیا جاتا ہے۔ یہ سب معاشرتی مساوات اور خوشحالی کی ضمانت دیتا ہے۔ قانونی اور اخلاقی اقدامات قانون کی حکمرانی کو مضبوط بناتا ہے، جرائم پر لگام لگائی جاتی ہے اور انسانی حقوق کا تحفظ کیا جاتا ہے۔ نشہ اور دیگر سماجی برائیوں کی हौसला शिकनी की जाती है ताकि माशरा सेहतमंद रहे। हालांकि अच्छी हुक्मरानी के रास्ते में बहुत सी रुकावटें हैं, जैसे नाखानदगी, गुर्बत, बेरोज़गारी और अदम आगाही, हुकूमती अदम इस्तेहकाम, ब्यूरोक्रेसी, सुख्त फीताशाही, बदनवानी, रिश्वतखोरी और शफाफियत की कमी, जवाबदेही का फुकदान, अदम मुसावात और इदारों की गैरफालियत, इन पर काबू पाने के लिए आवाम को पॉलिसियों से आगाह किया जाए, तरबियत और तरगीब दी जाए, इबलाग ज़राए से बेदारी लाई जाए और खिदमात की फरहमी आसान बनाई जाए। अच्छी हुक्मरानी इदारों और लीडरों को जवाबदेह बनाती है, एहतसाब शफाफियत को यकीनी बनाती है। जमहूरियत में ये लाजमी अंसर है, इसके बगैर कामयाबी का तसव्वुर नामुमकिन है। मगर इसके लिए हुकूमत और आवाम दोनों की बेदारी और फाल शराकत ज़रूरी है। इस तरह हम देखते हैं कि जमहूरियत की कामयाबी के लिए अच्छी हुक्मरानी की अहमियत और अफादियत बेशुमार हैं। यही अच्छी हुक्मरानी जमहूरियत को इस्तेहकाम बख्शती है, जमहूरी अकदार को फ़रोग देती है और मुल्क की मजमूई तरक्की में मुअस्सर किरदार अदा करती है। दरहक़ीक़त अच्छी हुक्मरानी ही की बदौलत हम जमहूरियत के शीरी समराज से फैज़याब हो रहे हैं और एक मुनज़्ज़म, इंसाफ पर मुबनी और खुशहाल माशरे की जानिब गामजन हैं।
1: सामीन, अभी आप समाअत फरमा रहे थे मकाला। मकाला निगार थे जनाब महफूज आलम साहब और उनके मकाले का उन्वान था अच्छी हुक्मरानी अवाम की खिदमत की बुनियाद।
2: और फौजिया, जैसा कि हमने पहले कहा था कि एक बहुत ही आला शख्सियत जिनकी यौम वफात 6 जुलाई को है, जिनका नाम नामे इसमें गनामे बाबू जगजीवन राम है, वो 5 अप्रैल 1908 को बिहार के भोजपुर ज़िला के गांव चंदवा में पैदा हुए और 6 जुलाई 1986 को उनकी वफात हुई। वो हिंदुस्तान के एक मुमताज़ आज़ादी हिंद कारकुन, समाजी इंसाफ के आलम बरदार और सियासतदान थे।
1: जी हाँ सामईन, बाबू जगजीवन राम, जिन्हें आदर से बाबूजी भी कहा जाता है, भारत के एक अजीम और मायनाज रहनुमा थे। उन्होंने अपनी पूरी जिंदगी दबे कुचले, पसमानदा और कमजोर तबकात की फलाह व बहबूद और उनके हुकूक की बहाली के लिए वक्फ कर दी। आज़ादी की जद्दोजहद में उनका किरदार बेहद नुमाया था और बतौर वजीर दफा उन्होंने मुल्क की हिफाजत और दिफाई सलाहियत को एक नई बुलंदी अता की। उनका अज़्म, खुलूस और सियासी सूझबूझ आज भी हिंदुस्तान की तारीख में एक मिसाली हैसियत रखते हैं।
2: बिल्कुल फौजिया, जगजीवन राम ने तालिब इल्मी के ज़माने ही में कौमी तहरीक और समाजी इसलाही सरगर्मियों में हिस्सा लेना शुरू कर दिया था। वो अदम ताउन, सोल नाफिज मानी, नमक सत्याग्रह और बाद में भारत छोड़ो तहरीक जैसे अहम कौमी तहरीकों से वाबस्ता रहे। समाजी तौर पर वो दलितों और महरूम तबकात के हुकूक के लिए सरगर्म रहे और उन्होंने किसानों, मजदूरों और दबे हुए तबकात के तंजीम साजी में भी अहम किरदार अदा किया। उनकी इल्मी सियासत का बुनियादी मकसद ये था कि आज़ादी की जद्दोजहद सिर्फ सियासी आज़ादी तक महदूद न रहे बल्कि इसके साथ समाजी इंसाफ भी हासिल हो।
1: जी हाँ सामईन, बाबू जगजीवन राम की अहमियत सिर्फ इस बात में नहीं कि वो एक बड़े सियासी रहनुमा थे बल्कि इसमें भी है कि उन्होंने दलित सियासत को कौमी सियासत से जोड़ा। उन्होंने ये दिखाया कि समाजी महरूमी के बावजूद इल्मी, अखलाकी और सियासी क़यादत मुमकिन है। इनकी ज़िंदगी हिंदुस्तान में जमहूरियत, समाजी असलाह और नुमाइंदा सियासत की तारीख का एक अहम बाब है।
2: और फौजिया, एक और अहम टॉपिक है जो कि 4 जुलाई को हम मनाते हैं, इंटरनेशनल डे ऑफ कोऑपरेटिव। कोऑपरेटिव का आलमी दिन हर साल जुलाई के पहले हफ्ते में हम मनाते हैं और इसका मकसद इमदाद, बाहमी के उसूल, इज्तिमाई ताउन और समाजी व इक्तसादी तरक्की की अहमियत उजागर करना। فوزیہ اسی کو جو انٹرنیشنل ڈے آف کوآپریٹو کو اردو میں ہم عالمی یوم امداد باہمی کہا جاتا ہے، اور اس کی اہمیت یہ ہے کہ یہ دن لوگوں کو باہمی تعاون، مدد، مشترکہ ذمہ داری اور اجتماعی فلاح کی طرف متوجہ کرتا ہے۔ اس کے ذریعے یہ پیغام دیا جاتا ہے کہ مل جل کر کام کرنے سے معاشی، سماجی اور انسانی مسائل کا بہت ہی خوبصورت طریقے سے حل نکلتا ہے۔
1: جی ہاں سامعین، یہ دن خاص طور پر اس بات کی یاد دہانی کراتا ہے کہ امداد باہمی صرف ایک تنظیمی اصول نہیں بلکہ ایک ایسا سماجی رویہ ہے جو اعتماد، مساوات اور ترقی کو مضبوط بناتا ہے۔ اور سامعین، کوآپریٹو خواتین کے معاشی خود مختاری میں بہت مؤثر کردار ادا کرتی ہے، کیونکہ یہ انہیں مشترکہ سرمایہ، قرض، تربیت اور منڈی تک رسائی فراہم کرتی ہے۔ اس سے خواتین کو چھوٹے کاروبار، دستکاری، زراعت اور گھریلو صنعتوں میں خود مختار طور پر حصہ لینے کا موقع ملتا ہے۔ اس کے نتیجے میں خواتین کی آمدنی بڑھتی ہے، ان کا فیصلہ سازی میں مقام مضبوط ہوتا ہے اور گھر و معاشرے میں ان کی آواز زیادہ مؤثر بن جاتی ہے۔ کوآپریٹو ماڈل خاص طور پر دیہی اور کم آمدنی والے طبقات کی خواتین کے لیے فائدہ مند ہے، کیونکہ یہ انفرادی نہیں بلکہ ایک اجتماعی طاقت کو فروغ دیتا ہے۔
2: ہم بالکل فوزیہ، ہم باتیں تو اور کرنا چاہتے ہیں لیکن اسٹوڈیو کی گھڑی ہمیں مزید بات کرنے کی اجازت نہیں دیتی، اس لیے سامعین آپ اپنے دوست ہدایت اللہ
1: اور فوزیہ کو اگلے ہفتے تک کے لیے دیں اجازت۔ تب تک اپنا خیال رکھیں، آداب
2: آداب۔